آمد ہزاراں طرح دے نغمے لے کے ہزاراں طرح دے گیت لے کے دیکھتے صحیح گرو گوبند سنگھ جیسی بلبل آئی ہے ایک نغمہ لے کے ایک شبد لے کے پتہ نہیں کتنے شبد لے کے ربی رس نال بھرے ہوئے آنند نال بھرے ہوئے تو سنتے صحیح آ جا کھیڑے دچ بہار نو اجائی نہ گوان دے یار بھی آیا ہے یار نغمے بھی لے کے آیا ہے گیت بھی لے کے آیا ہے کمال ہے بھائی صاحب جی دے اس طرز بیانی رچ بد قسمت ہے منک موسم بہار یار تے سنگیت تے پھر بھی کملایا ہوا ہے شکرانے نال نہیں بھریا گلیاں نال بھریا پرارتھنا نال نہیں بھریا واشنا نال بھریا شکویاں نال بھریا کرودھ ہے تو کرودھی منک دھنوادی نہیں ہو سکتا کرودھی منک جھک نہیں سکتا کرودھی منک پرارتھنا مئی نہیں ہو سکتا تے جتھے پرارتھنا نہیں اتھے پرماتما کتھے پنڈت گلاب سنگھ جی مہاراج پربوت چندر ناٹک دے کرتا بہت سندر ایک گرنتھ ہے اس دے موہ تے ویویک دی آپ نے جنگ لکھی ہے ایک پاسے راجہ موہ ہے دھن گرو ارجن دیو جی مہاراج نے انہ پنجا وشیاں نو جی ترتیب دیتی ہے سب تو پرتھم موہ پھر کام پھر کرودھ پھر لوبھ پھر اہنکار ستگر نے اس طرح دی ترتیب دیتی ہے موہ پہل پربوت چندر ناٹک دا کرتا مہان پنڈت اور مہان دارشنک گلاب سنگھ جی مہاراج نرملے وہ بھی مو نو راجا مندے نے باقی سب انہاں دی سینا ہے ایک پاسے مو راجا ایک پاسے ویویک مو دے سینا پتی نے کام کرودھ لوبھ اہنکار ویویک دی وی سینا ہے شانتی پرارتھنا گیان دیا شیل سنجم اتیادت دوویں آمنے سامنے نے اور گرنتھکار بڑی سندر ویاکھیا کر دے بیٹھا ہے موہ راجا اداس نراش کرودھ آ کے پوچھتا ہے راجن اتنے دکھی کیوں اتنے بیزار اتنے نراش کیوں دیکھتا نہیں شیل تے سنجم نے کام نو مار دیتا ہے واشنا نو مار دیتا ہے اور وہ جو سامنے کھڑا ہے گیان وہ جو اپنے نال لئی کھڑا ہے شانتی دور درشتا اس نے ختم کر دیتا ہے اہنکار وہ دیکھ سامنے کھڑا ہے سنتوک اس نے لوبھ دے بھی ٹکڑے ٹکڑے کر دیتے ہیں ایسے شکتی شالی سینا پتی جس راجے دے مارے جان اس دیاں تے باواں ٹوٹ گئیاں اے کرودھ میں اس واسطے اداس بیٹھا نراش بیٹھا ہن تے ہار یقینی ہے ہار جاواں گے مر جاواں گے ختم ہو جاواں گے
तो पंडित गुलाब सिंह जी महाराज लिख देने क्रोधोवाच। उस वक्त क्रोध बोलता है, नहीं मोह राजन, उदास होने की लोड़ नहीं, निराश होने की लोड़ नहीं, मैं जो मौजूद हां, मैनू भेजो, मैं लड़ांगा, मैं युद्ध करांगा। मोह कहिंदा है, जिथे काम मर गया, लोभ खत्म हो गया, अहंकार दे टुकड़े टुकड़े हो गए, तू की करेगा, देखदा नहीं पिया सामने, ज्ञान खड़ा है संतोख नू नाल लेके। विवेक राजा अपने नाल शांति दी सेना लई खड़ा है, शील खड़ा है, संयम खड़ा है, दूर दृष्टा खड़ी है, लंबियां निगाहां खड़ियां ने, लंबी सोचनी खड़ी है, की करेगा तू, उत्थे तेरी नहीं चलने। तो क्रोध बोलता है, पंडित जी प्रबोध चंद्र नाटक दे इस तरह लिखते हैं, अंधकरों दृगवंतन को श्रुतवंतन को बदरो कर डारो, धृतवंतन को सो अधीर करो, और चौतर की मत दूर निवारो। अंधा कर देंगा जिन्हां दियां निगाहां बड़ियां लंबियां ने, जो दूर तक वेखदे ने, अपने पैरां नूं भी नहीं देख सकणगे कित्थे खड़े आ, मैनू भेज के ते देखो। अंधा कर देंगा जो पारदर्शी ने, पार तक देखदे ने और आर भी नहीं दिखाई देगा, जो लंबियां निगाहां रखदे ने, लंबी नजर रखदे ने, दूर दृष्टा रखदे ने, ये भी नहीं देख सकणगे कित्थे खड़े आ, मैनू भेज के देखो। अंध करो दृगवंतन को श्रुतवंतन को बदरो कर डारो, जिहड़े विचारक ने सूझवान ने पागल करके रख देंगा, हिला देंगा उन्हां दी सोचनी नूं, हिला देंगा उन्हां दी विचार शक्ति नूं। धृतवंतन को सो अधीर करो, और चातर की मत दूर निवारो, धीरजवान नूं सबरवान नूं मैं बेसबरा करके रख देंगा, जल्दबाज बना देंगा। क्रोधी बहुत जल्दबाज होता है, जल्दबाज बहुत क्रोधी होता है। धन गुरु गोबिंद सिंह जी महाराज के बड़े सुंदर वाक जफरनामे दे आपने औरंगजेब नू इंज लिखे है, चे खुश गुफ्त फिर दो सीए खुशतर जवां, के जूदी बवद कारे आहिर मना। ऐ औरंगजेब, कितना सुंदर लिखे है तेरे हमदीन जनाब फिरदौसी ने, ईरान दा मायानाज शायर, महान सूझवान, दूरदृष्ट। ऐ औरंगजेब, चल तू मेरे बोलां तो कुछ नहीं सिखिया, ना सिखना चाहना है, कम से कम फिरदौसी नू पढ़ लेंदा, फिरदौसी दे बोल सुन लेंदा, चे खुश गुफ्त फिरदौसी है खुशतर जबां, के जूदी बद कार आहिर मना। कितना सोना उसने लिखे है कि जल्दबाजी करना शैताना दा कम है, तुम बहुत जल्दी की थी क्रोधी, बहुत जल्दबाज आंदा है तू, इसी जल्दबाजी दे प्यो नू कैद कीता, भरावां नू कतल कीता, भैन जहां आरा नू भी जेल दे च पाया, और ऐ औरंगजेब तेरी इस जल्दबाजी ते इस क्रोध ने पता नहीं कितने मासूमां दी जान ली,
سرمد جیسے صوفی فقیر، پھر میرے معصوم لاڈلے، پھر تیاگ تے ویراگ دی مورتی، دھن گرو تیگ بہادر صاحب جی دی شہادت، سب تیرے کرودھ دا کارنامہ، سب تیری جلد بازی دا کارنامہ. تو رنچک ماتر بھی سوچیا نہیں. پنڈت گلاب سنگھ جی ٹھیک رکھتے ہیں، کرودھ کہہ رہے ہیں، سوچے گا ہی نہیں منک، اس دے دھیرج ہی نہیں رہے گا، دور درشتا ہی نہیں رہے گی. جتنا سیاح ہوئے گا مورکھ ہو جائے گا. دھرتونتن کو سو ادھیر کرو اور چاتر کی مت دور نوارو. ہت کارج نائے پکھے کب ہی جن کے ار بھیتر میں پگ دھاروں.